गावै को साज करे तन खे, गावै को जी लै फिर दे, गावै को जापै दिसै दूर, गावै को वेखै हादरा हदूर।